यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब समाचार सुन्नुहोस् गंगा छेत्रीबाट। सम्प्रसारित मन्त्रीसभामा स्थान प्राप्त हुने मन्त्रीसभाको तालिका आज प्रकाश पाउने सम्भावना रहेको छ र हिजो राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूलाई नयाँ दिल्लीमा साक्षात्पछि नै मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा गुवाहाटी फर्किआउनु भएको छ। बीजेपीको केन्द्रीय नेतृत्वसित छलफलद्वारा मुख्यमन्त्रीले नयाँ मन्त्रीको दायित्व अर्पण गर्ने छन् भन्दै मुख्यमन्त्रीले व्यक्त गर्नुभएको छ र मुख्यमन्त्रीले आज मन्त्रीहरूको तालिका राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई दाखिल गर्नुहुनेछ। यता खानापाडा ज्योति विष्णु अन्तर्जातीय कला मन्दिरमा असम मन्त्रीसभाको सम्प्रसारण कार्यसूचीको प्रस्तुति सम्पूर्ण भएको छ। भोलि दिउँसोको 12:45 शपथ ग्रहण कार्यक्रम आरम्भ हुनेछ। राज्यपाल श्री आचार्यले मन्त्रीसभाको नयाँ स्थान प्राप्त हुने विधायकहरूको शपथ वाक्य पाठ गराइनेछ। यो कार्यक्रममा वर्तनाको निम्ति असामरिक सेवाको 8 विषय दायित्व अर्पण गरिएको छ। उल्लेखयोग्य छ कि 12 मेमा मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा

सीताराम सत्तेले अतुल बराज अन्त नियोग चरण बडो मन्त्री रूपमा शपथ ग्रहण गरेका थिए र मन्त्रीसभाको गठनको सन्दर्भमा मुख्यमन्त्री नयाँ दिल्लीमा बीजेपीको राष्ट्रपति सभापति नितिन नवीन र केन्द्रीय गृहमन्त्री अमित शाहसित भाग लिनुभएको छ। श्री भूमि जिल्ला पथ र राष्ट्रिय घाइपथ उन्नयनको निम्ति केन्द्र सरकारले 56 करोड रुपियाँ आवंटन दिएको छ र मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा नयाँ दिल्लीको केन्द्रीय पथ परिवहन र घाइपथ मन्त्री नितिन गडकरीसित साक्षात्को समयमा मुख्यमन्त्रीज्यूले जिल्लाको पथ उन्नयनको प्रसंगमा उल्लेख गर्नुभएको थियो र यसपछि नै जिल्लाको पथ उन्नयनको निम्ति सरकारले यो धनराशि आवंटन दिएको छ भन्दै सड़क कान्दिर विधायक तथा प्राक्तन मन्त्री कुन्देलु पालले प्रकाश गरेको छ। हिजो यो आवंटनको धनराशि व्यवहारको निम्ति र सड़क उन्नयन पदकल्प रूपायण सन्दर्भमा श्री भूमि जिल्ला आयुक्त कार्यालय अनुष्ठित एउटा बैठकपछि नै श्री पालले उक्त विषयलाई प्रकाश गर्नुभयो। असम सरकारले डिमा हासाको निम्ति 3875 करोड रुपियाँ व्ययले जलवायु अनुकूल पथ निर्माण परिकल्पना अंशको रूपमा विशेष प्रकल्प हिजो शुभारम्भ गर्नुभयो। विश्व ब्याङ्क सहायताप्राप्त पुँजीले जिल्लाको पहाडिया सड़क उन्नयनको निम्ति यो परिकल्पना लिएको छ। हिजो खानापारा असम प्रशासनिक पदाधिकारी महाविद्यालयमा यो प्रकल्पको आनुष्ठानिक रूपमा शुभारम्भ गरिएको छ। यो कार्यक्रममा विश्व ब्याङ्कको प्रतिनिधि राज्य सरकारको ज्येष्ठ विषय कार्यकारी विशेषज्ञ परामर्शदाता अंशीदारहरू उपस्थित रहेका थिए। मध्यपाश्चरजोगको कारणले हर्मुज प्रणाली बन्द भएको परिप्रेक्ष्यमा इन्धन जात सामग्रीको अंशकालीन मूल्य वृद्धिले देशको सृष्टि गरेको अभावनीय परिस्थितिप्रति लक्ष्य राख्दै बीटीसी परिषदीय सरकारले गुरुत्वपूर्ण सिद्धान्त ग्रहण गरेको छ। यसअनुसार बीटीसीको सम्पूर्ण कार्यवाही परिषद र परिषदहरूको तनखा महिनामा 6 महिनाको निम्ति 30% कर्तन गरिएको छ। कोक्राझार बडोल्यान्ड सचिवालयको बीटीसीको मुख्य कार्यवाही सदस्य हाग्रामा महिलारीको अध्यक्षतामा हिजो अनुष्ठित बैठकको अन्तमा कार्यवाही सदस्य महेश्वर बसुमतारीले सांवादिक अघि उक्त कुरालाई प्रकाश गर्नुभयो। उहाँले भन्नुभएको छ कि पूर्व दिया प्रतिश्रुतिको अनुसार बीटीसीको भूमिहीन मानिसलाई माटाको पट्टा प्रदानको निम्ति पनि सिद्धान्त ग्रहण गरिएको छ। उत्तर पूर्व परिषदको 73 संख्यक पूर्णाङ्ग अधिवेशन आज मेघालयको राजधानी शिलङमा अनुष्ठित भएको छ र केन्द्रीय गृहमन्त्री तथा उत्तर पूर्व उन्नयन अध्यक्ष अमित शाहको सभापतित्वमा हुने यो बैठकको अञ्चलको गुरुत्वपूर्ण क्षेत्रमा उन्नयनको निम्ति गठन गरिएको मुख्यमन्त्री उच्च पर्यायको कार्यवाहिनीको प्रतिवेदन सन्दर्भमा विशेष रूपमा छलफल भएको छ। अधिवेशन पर्यटन कृषि र उद्यान विनियोगको प्रसार अर्थनैतिक कोरिडोर उन्नयन आन्तगाथनी र जोगाजोगको हस्ततात शिल्प र गाखिर डिमा माछा मांस र उत्पादनको स्वावलम्बीमा अर्जन उत्तर पूर्व को मुख्यमन्त्रीको प्रतिवेदन दाखिल गरिनेछ। गुवाहाटी उच्च न्यायालयले जुबिन गार्गको मृत्युको गोचरको मूल अभियुक्त सिद्धार्थ शर्मालाई जामिन आवेदनको सुनानी आज ग्रहण गर्नेछ र उच्च न्यायालयले न्यायाधीशको पार्थ ज्योति शैक्याको विचारपीठको अभियुक्त सिद्धार्थ शर्माको जामिन आवेदन सुनानीको निम्ति तालिकाभुक्त गरिएको छ। यता अभियुक्तकारी महावीर एक्वा नामक व्यवसाय प्रतिष्ठान जब्द गर्दै फास्ट ट्रेक अदालतले दिएको निर्देशलाई प्रत्याह्वान जनाउँदै चेतन धिरिया सरिया नामक एकजना मानिसले उच्च न्यायालयको दाखिल गरेको आवेदनको सन्दर्भमा आज सुनानी ग्रहण गरिएको छ। प्रसार भारतीले असमको 4 जना क्षत्रिय कलाकार टप ग्रेड स्वीकृति प्रदान गरेको छ। टप ग्रेड स्वीकृति प्राप्त गरेका कलाकार 4 जनाभित्र संगीत नाटक एकाडेमी बटा विजय राज्यको विशिष्ट कलाकार नित्य रत्न रामकृष्ण तालुकदार संगीत नाटक एकाडेमी बटा विजय कलाकार अनिता शर्मा डाक्टर मिडन्दा बोरठाकुर र रिजुमनी शैका रहेका छन् र टप ग्रेड रहेका छन् एकजना परिवेश कलाकार प्रदान गरेको सर्वोच्च सम्मान रहेको छ। उत्तर पूर्वाञ्चलमा नियोजित सामरिक वाहिनीको गोठहरूमा गाखिर र दुग्धजात सामग्रीको जोगान सम्प्रसारणको निम्ति गए मंगलबार राष्ट्रिय समवाय दुग्ध फेडरेशन र आसाम राइफल्सको बीच एउटा चुक्ति साक्षरित भएको छ। यो चुक्तिद्वारा अंशकार ग्रहणकारीहरूले समवायहरूको वर्षौं प्राय जस्तो 44 करोड रुपियाँ उपार्जन हुनेछ भन्दै आशा गरिएको छ। डिब्रुगढ बेजपथारमा ज्योतिषमान बरुवाले दिल्लीको अनुष्ठित राज्य ग्रीष्मकालीन खुला एथलेटिक्स प्रतियोगितामा लङ जम्पमा स्वर्ण पदक अर्जन गरेका छन्। ज्योतिषमानले हिजो नयाँ दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा अनुष्ठित लङ जम्पको फाइनलमा 6.85 मिटर झाप हानेर स्वर्ण पदक हस्तगत गरेका छन् र हरियाणाको मोहित यादवले 6.81 मिटर झाप हानेर रजत पदक प्राप्त गरेका छन्। सुन्दर समाचार आजलाई पूरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको म बसाक अन्तर्गत नेपाली प्रसारणबाट बोलिरहेको छौं। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेडियम एपको 411.5 मिटर तदनुसार 734 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। श्रोताबिन, समयले स्टुडियो घर अनुसार 3:21 र 56 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ रोजगार समाचार। रोजगार समाचार सन्दर्भमा असम सरकारको लोक निर्माण विभागमा खाली भएको 53 जुनियर इन्जिनियर इलेक्ट्रिकल पदको निम्ति असम लोक सेवा आयोगले आवेदन मागेको छ। पदहरूको तनखा महिनामारी 14,000 रुपियाँदेखि 70,000सम्म, साथै 8,700 रुपियाँको ग्रेड पे र अरू बनोस रहनेछ। पार्थीको उमेर 18 वर्षदेखि 40 वर्षभित्र हुनुपर्नेछ। पार्थी इलेक्ट्रिकल इन्जिनियरिङ शाखामा 3 वर्षको पाठ्यक्रम गरेको डिप्लोमा रहेको हुनुपर्दछ र विशेष जानकारीको लागि आवेदनको वेबसाइट pwdroads.assam.gov.in र आवेदनको अन्तिम मिति 10 जुनसम्म तोकिएको छ। यसरी नै कर्मचारी चयन आयोगले भारत सरकारको विभिन्न विभागमा खाली भएको 12,256 ग्रुप बी र ग्रुप सी पदको पूर्तिको निम्ति कम्बाइन्ड ग्रेजुएट लेभल एक्जामिनेसन 2026 यो परीक्षा आयोजित गरेको छ। जुनियर स्टेटिकल अफिसर पदको निम्ति पार्थी म्याथमेटिक्स विषयमा उच्चतर माध्यमिक परीक्षामा कम्ता पनि 60% नम्बर सहित उत्तीर्णको साथसाथै स्नातक हुन अत्यन्त जरुरी छ र स्टेटिक्स विषयमा लिएर स्नातक हुनुपर्दछ। र स्टेटिकल इन्भेस्टिगेटर ग्रेड 2 पदको क्षेत्रमा पार्थी स्टेटिक्स, म्याथमेटिक्स, इकोनोमिक्स, डेमोग्राफी, पपुलेसन स्टडिज, अपरेसन रिसर्च, इन्फर्मेसन टेक्नोलोजी, कम्प्युटर साइन्स, कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर टेक्नोलोजी, कम्प्युटर एप्लिकेसन, डाटा साइन्स वा आर्टिफिसियल इन्टेलिजेन्स विषयलाई स्नातक गरेको हुनुपर्दछ र अरू पदको क्षेत्रमा पार्थी स्नातक हुनुपर्दछ र विशेष जानकारीको लागि आवेदनको वेबसाइट ssc.nic.in। आवेदनको अन्तिम मिति 22 जुनसम्म तोकिएको छ। रेलवे रिक्रुटमेन्ट बोर्डले 11,187 एसिस्टेन्ट लोको पाइलट पदको निम्ति आवेदन मागेको छ। तनखा महिनामारी आरम्भनीमा महिनामारी 19,900 रुपियाँ लगायत अरू बनोस रहनेछ। पार्थीको उमेर 18 वर्षदेखि 30 वर्षभित्र हुनुपर्दछ र पार्थी उच्च माध्यमिक परीक्षामा उत्तीर्ण हुनको साथसाथै फिटर, इलेक्ट्रिसियन, इन्स्ट्रुमेन्टेसन, मेकानिक, मिल वेट मेन्टेनेन्स मेकानिक, मेकानिक रेडियो टिभी, इलेक्ट्रिकल मेकानिक, मेकानिक मोटर भेहिकल, वायरम्यान, ट्र्याक्टर मेकानिक, आर्मसर एन्ड कोइल वेन्डर मेकानिक, डिजल हिट इन्जिन, टर्नर मेसिनिस्ट, रिफ्रिजरेटर, एयर कन्डिसन मेसिन्स, यसमा कुनै एउटा ट्रेडमा आइटीआई सर्टिफिकेट रहेको हुनुपर्दछ अथवा मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स वा अटोमोबाइल इन्जिनियरमा यसमा कुनै शाखामा डिप्लोमा गरेको हुनुपर्दछ। विशेष जानकारीको लागि आवेदनको वेबसाइट रहेको छ indianrailways.gov.in। आवेदनको अन्तिम मिति 14 जुनसम्म तोकिएको छ। यसरी नै इन्डियन एयरफोर्समा फ्लाइङ ब्रान्च, ग्राउन्ड ड्युटी टेक्निकल ब्रान्च र जेनरल ड्युटी नन टेक्निकल ब्रान्चमा खाली भएको पदपूर्तिको निम्ति एएफसिएटी 2026 यो परीक्षा आयोजन गरिएको छ र पदको विशेष शिक्षागत अर्हता र उमेरको विशेष जानकारीको लागि आवेदनको वेबसाइट छ indianairforce.nic.in र आवेदनको अन्तिम मिति 19 जुनसम्म तोकिएको छ। रोजगार समाचार आजलाई यति नै। श्रोताहरूले हाम्रो कार्यक्रम सुनाउँदै छ आकाशवाणी गुवाहाटीको महब शाखा अन्तर्गत नेपाली प्रसारणबाट। श्रोताबिन, कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ युवा कार्यक्रम र आजको युवा कार्यक्रम अन्तर्गत प्रस्तुत छ माइसम युवक सङ्घका बैथलाङ्सुका सदस्य सदस्यहरूद्वारा यो विविध कार्यक्रम र कार्यक्रम सञ्चालना रहेको छ रेखा देवीको।

0: आकाशवाणी गुवाहाटी केन्द्र युवा कार्यक्रममा बैठलाङसु माइसम युवक संघको तर्फबाट हार्दिक नमस्कार टक्राउँदैछु। हामी प्रस्तुत गर्न गइरहेका छौँ एक सामाजिक नाटक फूलभित्रको विषाक्त किरो। नाट्यकार हुनुहुन्छ श्री ओमराज शर्मा, परिचालना रेखा कटवाल, अनि पात्रहरू हुनुहुन्छ यस प्रकारका चन्दन युवराज बुढाथोकी, मालती अनुराधा भण्डारी, सुषमा रेखा कटवाल, ज्ञानेश्वर उत्तम पौडेल, सागर प्रेम खड्का। लो त श्रोतागण आउनुहोस् नाटक श्रवण गर्नु।
1: मा, त्यो बिचरा सागरले 5,000 रुपियाँ राख्न दिएको 4 महिना भयो, मलाई साह्रै लाज लागिसक्यो। आज बिहान पनि आएको थियो, ऊ साथीहरूसँग बेङ्गलोर जान्छ अरे। बिचरा बिए पास गरेर पनि नोकरी चाकरी छैन। मा, यसपालि तपाईँको दरमाबाटै दिनु है।
2: ओहो चन्दन, तिनको बिजोग देखेर मलाई नै दुःख लाग्छ। तेरो बुबा सपनामा पनि पैसा नै देख्नुहुन्छ।
1: मा, अर्को कुरो, तँ सुषमा के नराम्री केटी हो र बुबाले मन पराउनुहुन्न?
2: के गर्नु र चन्दन, फुल जस्तो जगमगाउने मान सम्मान नष्ट हुन्छ भनेर होला तेरो बाबा मान्दै मान्नुहुन्न।
1: धेत, कस्तो बाउको छोरो भएर जन्मेछु है।
2: ओहो, मैले त दाल पो बसाएकी थिएँ, डढो होला।
1: दुई बुढाबुढीको नोकरी हुँदा पनि घरमा सधैँ पैसाको अभाव। यी पत्थर जस्तो मुटु भएको बाउलाई लाइनमा ल्याउनु पर्छ। महिनाको 70,000 इन्कम हुन्छ, पनि तँ बुढो साइकल कहिले छोड्न आँट्नु भएन।
2: चन्दन, तेरा बुवाले त फेरि बिहे गर्नको लागि 4 पटी केटीको खबर छोड्नु भएको छ।
1: केटी होइन मा, फर्निचर, गोदरेज, फ्रिज, वासिङ मेसिन, राम्रा राम्रा वस्तुहरू। केटी जस्तै सुकै संस्कार के होस्, अब आज कुनै घरकी केटीको खबर लिएर आउनुहुन्छ कुनी?
2: ओहो, बाबा त आइपुग्ने बेला भयो, त जा नुहाई धुवाई गर, भात तिउन पाकेको छ, खानु पर्छ।
1: सबैले ज्ञानेश्वर मास्टर भन्छन्, तर मेरा बाउको नाम चाहिँ मूर्खेश्वर हुनुपर्ने थियो। ओ हेलो सागर, भन त, आउन त आऊ। अहो प्लान, बढिया बढिया। तँ होइन मा, म चाहिँ तँभन्दा बुबाले विश्वास गर्नुहुन्न, विश्वास गरे पनि पत्तो दिनुहुन्न। अँ हुन्छ हुन्छ, सुषमालाई अलिकति अगाडि फोन गरेको थिएँ। हँ हँ, आउँछ आउँछ, गाडी रामुको। अब तँलाई नराम्रो लागेर के गर्नु, काम हुँदैन। ए चिन्ता नगर, गुवाहाटीमा फोन गर्ने बुबाको केही पनि छैन।
2: ए चन्दन, के कुरा गरेको हाँ, मैले त बुझ्नै सकिनँ त। तँ म विश्वास पत्तो गुवाहाटी नराम्रो फोन भनेर बात गर्दैछस्, कोसँग हो, के बात गरेको हाँ?
1: केही होइन मा, पछि बुझ्नुहुन्छ। जे होस् मा, सागरलाई पैसाको धेरै खाँचो भएछ। मा, जसरी भए पनि उसले राख्न दिएको 5,000 रुपियाँ म्यानेज गरिदिनु है।
2: छोरा, मेरो हातमा त पैसा एक पैसा पनि छैन, तँलाई थाहा नै छ। मेरो दरमाहाको पैसाबाट 10 रुपियाँ खर्च गरे पनि घरमा महाभारत हुन्छ।
1: मा, बुबा आइपुग्ने बेला भयो, अब म कुनै केटीको कुरो पनि सुन्दिनँ। जीवनसाथीको रूपमा सुषमालाई भेटेँ भने भेटेँ, नत्र जिन्दगीभर यस्तै बस्छु।
2: के गर्नु र छोरा, कस्तो खपर लिएर आएको छस्, अनि कसलाई फोन लगाएको त भन त?
1: सुषमालाई। हेलो सुषमा, तिमी आऊ त, एउटा काम छ। ए होइन होइन, अर्को कुरा, बुबा त्यति छिटै कहाँ मान्नुहुन्छ नि? तिमी एकैछिनमा आऊ म। होइन होइन, मेरो घरमा होइन, पहिले तँ राकेशको दोकानमा आऊ त, सागर र म त्यहाँ बसेका हुन्छौँ, एउटा सानो सल्लाह छ। लो त राखेँ है, बाई बाई।
3: के हो, ढोका खोल्ने मान्छे छैनन् कि के हो? मालती, ए मालती।
4: हजुर, आए।
3: ए चन्दन, यता आइज बाबु, यता आइज।
5: आए बुबा।
3: तँसँग मेरो सल्लाह छ हौ, अनि पेन्ट सार्ट पो लाइसेस त, कतै हिँड्न पो आर्टिस्ट कि क्या हो?
1: मेरो कहीँ जानु छ बुबा, सल्लाह पछि गरौँला। अघि नै जाने थिएँ, साइकल पर्खेर पो बसेको थिएँ, म गएँ।
4: ए चन्दन, भात पाकेको छ, खाएर जा पर्खी पर्खी।
1: म आएर खान्छु मा।
3: अरे अरे, यो त मलाती, यो चन्दन कहाँ हिँडेको? अरे
2: छोरा बढेपछि सबै कुरा कहाँ भनेर हिँड्छन् र, कहाँ गएको मलाई के थाहा र।
3: जा जा जा त, मलाई चाह पकाएर ले।
2: म गएँ, चाह ल्याउँदैछु।
3: यो आलमारीमा किताब पनि

0: Sa Esa!
1: Malati! Eh, Malati!
2: Kina bolaunu bhayeko? Ma ta hata mardai chu
1: ta. Yeta aaja ta, yeta aaja.
2: Kina bolaunu bhayeko?
1: Eh, Malati, eh bahira ko aayes lagyo, heta het.
2: Afai kholda pani ta huncha ni.
1: Haina, maile euta ramro gara kitab bhejeko chu. Yo Bhupen Hajarika gitko kitab racha ke. Ani mera puja garne samagri thik paryo ta.
2: Pare, pare.
1: आज त तिमी पनि म सँगै पूजा गर्न बस्नु पर्छ है
2: हुन्छ हुन्छ धेर गराउनु पर्दैन म सँगै बसौँला
1: ल ल ल
2: अ सागर पो आइपुगेछौ त
3: नमस्ते भाइजो
2: नमस्ते
3: सर
1: नमस्ते नमस्ते
2: बस सागर तिमी म भित्र खाना बनाउँदै छु
1: सागर तिमी फेरि किन आयौ मेरो दरमा भएको छैन भनेर बिहानै भनेको थिइन
3: सर मलाई साह्रै परेको छ मैले तपाईलाई कत्रो भरोसा गरेर पैसा राख्न दिएको थिए समयमा काम आउला भनेर अहिले मलाई साह्रो परो घरमा भात खाने चामल छैन
1: अब के गर्नु मैले जोर जबरजस्ती तिमीलाई पैसा राख मेरामा त भनेकी थिइन भात खान चामल छैन भने 4-5 केजी लगिराख न पल्चो पल्चो चल्दा भइहाल्छ
3: म यहाँ चामल पैसा माग्न आएको होइन र भिक माग्न पनि आएको होइन मैले पाउने पैसा तपाईँसित माग्न आएको आज मलाई पैसा चाहिन्छ नत्र म जे पनि गर्न सक्छु
1: ए मलाई धम्की देखाएको मैले चुटकी बजाएँ भने एक मिनट त जेलको भात खान्छस् बुझिस
3: यी सब कुरा म जान्दिनँ सर मलाई आज पैसा चाहिन्छ
1: पैसा छैनन्
3: ब्याङ्कबाट ल्याउनुहोस्
1: ब्याङ्कमा नि मेरा पैसा छैनन् ऊ त आलमारीमा हेर त पासबुक छ रित्तै छ
3: पैसा बाकसमा छैनन् पैसा आलमारीमा छैनन् सिरानी मुनि छैनन् ओछ्यान मुनि छैनन् सबैतिर पैसै पैसा छन् तर एकमात्र तपाईँको मन छैन
1: मेरो घरमा के जासुसी गर्न आएको म हात जोडेर बिन्ती गर्छु सागर तिमी जाऊ मसँग पैसा छैनन् दरमा भएपछि म आफै पुर्याउन आउला
3: कहिले त कहिले तिमी यो के हो सर तपाईँहरू जस्तो शिक्षक मान्छेले पढाएको विद्यार्थीहरू कोही पनि देशको सुनागरिक बन्न सक्दैन सर
1: अच्छा तिमी आफै भन त मान्छेसँग हर घडी पैसा हुन्छन्
3: मान्छेसँग हुन् या नहुन् तर तपाईँसँग जरुर छ
1: बस त बस बस ए मालती मालती
2: हजुर किन बोलाउनु भएको
1: यता आइज त सागर यति टाढाबाट आए पहिला मिठो दुध चाह पकाएर ल्याऊ अनि कसैलाई पठाएर एक कुवा मासु पनि लिन पठाऊ आज यी भात साथ खुवाएर पठाउनु पर्छ
2: हुन्छ हुन्छ म खाना बनाउँदैछु त त्यसो भए ल
3: खाना खान आएको होइन म सर घरमा मेरा छोराछोरीहरू भोकै छन्
1: केही छैन केही छैन उनीहरूलाई पनि टिफिनमा हालेर पठाइदिउँला नि
3: अच्छा लैजाउँ ल सर तर मेरो एउटा प्रश्न छ
1: अँ सोध सोध के सोध्छौ
3: तपाईँहरूको दुईजनाको जम्मै दरमा कति हुन्छ सर
1: हिसाब किताब पछि गरौँला नि
3: अँ सानो रकम हुन्थ्यो भने पो हिसाब किताब मुखैमा रहन्थ्यो अर्को एउटा प्रश्न तपाईँको ब्याङ्क ब्यालेन्स पनि कति छ घरमा पनि पैसा छैनन् जरुर मेरो जस्तै अरू कसैलाई राख्न त दिनुभएको छैन
1: सागर तिमी आफ्नो औकातबाट बाहिर निस्किसक्यौ नि
3: मलाई थाहा छ सर अनि के तपाईँहरू सुन चाँदीको सब्जी खानुहुन्छ
1: सुन चाँदीको सब्जी कसरी खानु
3: अनि घर महिनाको पैसा हर महिनै कसरी सकिन्छ कोही छोराहरूलाई बाहिर राखेर पनि पढाउनु भएको छैन मलाई थाहा छ तपाईँको हर महिना 70,000 नोकरीबाट इन्कम हुन्छ भालुले मेरो जिउमा एउटा पनि भुत्ला छैन भने कसैले पत्याउँछ
1: मलाई को आयो फेरि चन्दन पो होला
2: सार, सार, चन्दन
1: ए नकचरी सुषमा त फेरि आइस
4: आए सर म फेरि आएँ आज त फर्केर जान्छु तर छिटै नफर्किने गरी फेरि आउँदैछु
3: सुषमा तिमी सरसँग कुरा गर्दै गर एकछिन बाहिरबाट म आउँछु
4: हुन्छ दाजु सर चन्दन के घरमा छैनन् क्या हो
1: चन्दन चन्दन चन्दन त चन्दनको विषयमा सोच्न छोडे सुषमा नभए कुरो नराम्रो हुन्छ

0: एउटा भिखारीकी छोरी भएर त यस्तो कुरा गर्छस्, न त पढेकी छेस, त यो घरको बुहारी बन्ने सपना छोड्दै सुषमा
1: के मलाई मार्नुहुन्छ? मलाई मारे त तपाईँहरू दुवैजना जेलमा जानुहुनेछ नि, याद राख्नुहोस्।
0: किन आएकी तँ त हो नि त?
1: म चन्दन बोलाउन आएको सर, मेरा आमा बुबाले चन्दनलाई बोलाइ पठाएका छन्।
0: हे सुषमा, मेरो इज्जत माटामा मिलाउन कोसिस नगर। सारा गाउँमा ज्ञानेश्वर मास्टर भनेर मलाई सम्मान गर्छन्। धेरै अनुष्ठान प्रतिष्ठानमा मलाई गाम्छा टोपी लाएर सम्बर्धना गर्छन्। मेरो भाषण सुन्न कति टाढा टाढाबाट मान्छे आउँछन् तँलाई थाहा छ? म राम्रो खानदान हेरेर चन्दनको बिहा धुमधामसितले गर्छु, बुझिस्?
1: बिहे त धुमधामै त हुन्छ नि सर।
2: सर, तपाईँसित पैसा छैनन् के म फर्केर जाउँ त?
0: एउटै कुरा तिमीलाई कतिपल्ट भन्नु, भन त, पैसा मसँग छैनन्, होइन छन्। 200-400 रुपियाँ होलान्, तर आज बिहिबार, बिहिबार हाम्रो बार्ने बार, भोलि आएर लानु।
2: ठिक छ सर, आज त तपाईँहरूको बिहिबार, मेरो घरमा छ अनाहार, अहङ्कार होला तपाईँको चुरमार, मनमा होला हाकार, सर म गएँ। फेरि कसको फोन आयो? अरे चन्दन, अच्छा हेलो चन्दन, के छ खबर?
0: चन्दनको
2: हो सर, यी लिनुहोस्, बात मार्नुहोस् त।
0: हेलो हेलो चन्दन, भन् त। हे भगवान्, के भयो नि मेरो छोरालाई? सागर, तिमी पर्ख त पर्ख, प्लिज सागर। ए माती, माती, सुनिस सुनिस, छोराको छोराको एक्सिडेन्ट भयो अरे।
3: के भयो अरे मेरो छोरालाई?
0: एक्सिडेन्ट भयो अरे,
3: एउटा
0: खुच्चो पनि भाँचियो अरे। हे भगवान्, हे भगवान्, के हुन्छ नि अब?
2: सर सर, आत्तिएर होइन, भैयाले काम लिनु पर्छ हामीले।
0: अहिले अहिले कुरा गर्ने सबै होइन, हिँड त हिँड हिँड। ए माथि माथि, ए तँ जा, जा, पैसा लिएर आइज, जा जा जा।
2: आत्तिनु पर्दैन बाइदो, यति मेजर केस होइन।
3: के भयो नि मेरो छोरालाई?
1: अनि पैसा पाती लिएर जानुभयो कि सर? न त्यसै फालान्नु भयो।
0: ए देख्यौ त, देख्यौ त, पुत्र मुहमा म अन्ध भइसकेको छु। ए माथि माथि, जा त जा जा जा, पैसा लिएर आइज, जा त जा जा जा, पैसा 50,000 जति लिएर आइज। अर्को मेरो एटिएम पनि लिएर आइज, एटिएम पनि।
3: ल ल म गएँ।
0: जा त जा जा, छिटो जा छिटो जा। तँ मेरो छिरान मुनि पनि हेर है, पैसा छन् कि?
3: आँखा लागे नि।
2: हेलो हेलो चन्दन,
0: हेलो बाबु, कस्तो छ भन् त भन्?
4: आत्तिनु पर्दैन बाबा, डाक्टरले भनेको अपरेसन गर्न प्रायः 2,00,000 रुपियाँ चाहिन्छ अरे।
0: चन्दन त चिन्ता नगर, पैसा म लिएर आउँछु। आमा बुवाको दरमाहाले एउटा छोर सन्तानलाई पनि चिकित्सा गर्न पुगेनन् भने के हुन्छ र? 1,00,000, 2,00,000 के 10,00,000 खर्च गर्ने पनि म तयार छु छोरा, त चिन्ता नगर, म आइहालेँ।
1: सर, यो समयमा तपाईँलाई कस्तो लाग्दैछ?
2: सर पैसा बोक्नु भयो?
0: पैसा बोकेँ, एटिएम पनि बोकेँ, 50,000 जति बोकेँ मैले।
1: पर्खिनु पर्खिनु, मैले त रामुको टाटासम्म बोलाइदिरहेछु, फोन गरिरहेछु, आउँदैछ।
2: अनि सर, आज त बिहिबार, तपाईँको बार्ने बार, पैसा खर्च गर्न हुन्छ र?
0: सागर, तिमी मेरो काटेको घाउमा निमक हाल्ने कोसिस नगर त। अहिले पहिला छोरोको यस्तो भएको छ, छिटो जाउँ। होइन,
2: आफ्नो अभरमा मात्रै कि सर, अरूको अभरमा पनि नियम तोड्ने हो?
0: सागर भो भो, अब अब चुप लाग त, अब चुप लाग।
1: सर, चन्दन सकुशले घर आइपुगोस्, तपाईँलाई कस्तो लाग्छ सर?
0: तँ बेर्था कुरा नगर त नगर सुषमा, अहिले जाउँ त हिँड। मैले ठुलो पाप गरेको रहेछु, र त आज मेरो छोरो यस्तो भयो। हे प्रभु, हे प्रभु, तैले तैले फेरि हात थपडी किन बजा के?
1: हो सर, चमत्कार देखाउन, चमत्कार
0: चमत्कार देखाउन।
1: ऊ त हेर्नुहोस् त, ऊ
0: कता कता भन् त? अरे अरे, यो त चन्दनपुर रहेछ। अरे त जी जीएमसीमा थिइस अरे।
4: धेरै कुरा छन् माई डियर फादर।
0: यो के ब्ल्याकमेल त होइन?
1: हो सर, हो ब्ल्याकमेलै हो। हर व्यक्तिको ब्ल्याक कर्महरू मेल गरेर

0: भगवानलाई पठाउनु पर्छ। अनि मात्रै हृदयमा मानवता नामको व्हाइट गुणहरू भरिन्छ। तपाईँलाई हामीले ब्ल्याकमेलै गरेको हो
1: सर। तपाईँ भूपेन हाजरिकाको गीत मानु हे मानुहर बाबे खुब गाउनुहुन्छ। असलमा तपाईँहरू जस्ता मान्छेले यो गीत सुनेर त्यसको मर्म बुझ्ने र मन्थन गर्ने हो।
2: बुबा, म तपाईँको छोरो भएर तपाईँलाई सही बाटोमा ल्याउन यो प्लान मैले गरेको। अब यी कुराहरू गाउँका सबै मान्छेले सुन्नुभयो भने तपाईँको मान मर्यादा कहाँ रहन्छ?
3: भो भो भो, मलाई धेरै लाज नदेऊ। साँच्चै नै म त तल खसेको मान्छे रहेछु।
0: सार, तपाईँले मलाई नपढेकी, गरिब घरकी भनेर जति पनि भन्नुभयो त्यसमा म रिसाउँदिनँ सार। किनकि पैसाले मान्छेलाई अन्धो पार्छ र पैसाले मानिसलाई मार्छ पनि तार्छ पनि भन्ने एउटा कुरा छ नि सार। पैसाले गर्दा तपाईँ विवेकहीन हुनु भइसकेको थियो।
3: ओहो ओहो, म मास्टर भएर पनि ममा त्यो ज्ञान रहेनछ जुन चाहिँ ज्ञान तिमीहरूले मलाई दियौ। साँच्चै नै जनप्रियताको भुमुरीमा परेर म त मेरा मौलिक गुणहरू भुलिसकेछु। तिमीहरूले आज मेरो आँखा खोलाइदियौ।
4: सुन्नुभयो, अब तपाईँले हाम्री हुनेवाली बुहारीसँग माफ माग्नु पर्छ।
0: पर्दैन पर्दैन सर, पर्दैन।
3: छोरी र बुहारी त एउटै त हुन्। आज म छात्र, तिमीहरू मास्टर भएछौ। मैले मैले आफूलाई मगमगाउँदो फुल जस्तो भावेको थिएँ, तर मैले अहिले थाहा पाएँ म त फुलभित्र लुकेको विषाक्त किरो पो रहेछु। सागर, ल्याऊ ल्याऊ तिम्रो 5,000 रुपियाँ, अरू यी साथमा अरू 1,000 पनि ल्याऊ।
1: सर, ब्याज लिने त राम्रा मान्छेको काम होइन। अवश्य मान्छेलाई प्रयोजनको घडीमा सहाय सहयोगिता गर्नु साँच्चै मानवता हो। तपाईँभित्र जुन मानवता चेतना जागृत भयो हामी खुसी छौँ, किनकि हाम्रो अभियान सफल भयो सर।
3: सागर, लैजाऊ तिमीलाई प्रयोजन भएको पैसाले। आज म तिमीहरूलाई आशीर्वाद दिन्छु कि तिमीहरू जुन पनि अभियान चलाउँछौ सबैमा सफल हुनु। म भगवान्सँग प्रार्थना गर्छु कि म जस्तो कपट मान्छे
1: अरू दुनियाँमा कोही पनि नहोस्।
3: सबैले मगमगाउँदो फुल जस्तो भएर बाँच्न सिकुन्। म त एउटा विषाक्त फुलमा रहेको एउटा किरो रहेछु।
0: हौस् त श्रोतागण, आजलाई यो कार्यक्रम यतिमै टुङ्गायौँ। आशा राख्दैछौँ हजुरहरूको आशीर्वाद भए फेरि पनि यस्तै सामाजिक नाटक लिएर हामी आउनेछौँ। नमस्कार
5: श्रोताहरूले, एन्जल सुनुहुँदै युवा कार्यक्रम अन्तर्गत बैठलाङ्सु कार्बी आङ्लाङका सदस्यहरूद्वारा यो विविध कार्यक्रम सञ्चालन गर्नुभएको थियो रेखा देवी र साथै यो कार्यक्रम पूर्व प्रसारित थियो र यसको साथै आजको सम्पूर्ण कार्यक्रम यहीँ टुङ्गिन्छ र भोलि पहिला प्रहरको 3:15 सम्मको लागि आज्ञा दिनुहोस्। नमस्कार।